0: اور میں فرانسیسی گرینڈ ماسٹر علی رضا فیروزہ سے ایک اور قراری ہار کے بعد ختم ہو گئی. وہ 8 انکوں کے ساتھ تالیکا میں سب سے نچلے پائیدان پر آ گئے ہیں. 2024 میں وشو چیمپئن بننے کے بعد گوکیش کا خراب پردرشن جاری ہے. اس ٹورنامنٹ میں گوکیش کی کلاسیکل بازی میں یہ تیسری ہار تھی. اس سے ان کی اس سال کے آخر میں ازبیکستان کے چیلنجر جاوخر سندروف کے خلاف وشو چیمپئن شپ کے اپنے خطاب کا بچاؤ کرنے کی تیاری کو بھی چھٹکا لگا ہے. ادھر مہیلا ورگ میں قزاقستان کی بی بی سارا اساو بایووا نے دیویا دیشمکھ کو کلاسیکل بازی میں ہرا کر خطاب کی دوڑ میں اپنی پکڑ مضبوط کر لی ہے. چین کی جھو جنر نے بھی کلاسیکل میں جیت حاصل کی. انہوں نے موجودہ مہیلا وشو چیمپئن جو وینجن کو ہرا کر 10 انک کے ساتھ دیویا کی برابری کر لی ہے. موجودہ چیمپئن انا موزیچوک اور کونیرو ہمپی نے اپنا کلاسیکل گیم ڈرا کیا. اس کے بعد آرماگیڈن ٹائی بریک بھی ڈرا رہنے سے ہمپی کو بونس انک مل گیا کیونکہ وہ کالے مہروں سے کھیل رہی تھی. پریانکا اروڑا, اسپورٹس کین.
1: پر اب رخ کر لیتے ہیں ہاکی کے میدان کی اور جہاں پرش اور مہیلا ورگ دونوں میں بھارت نے سیمی فائنل میں جگہ بنا لی ہے. مہیلا انڈر 18 ایشیا کپ ہاکی کے پل اے کے انتم مقابلے میں بھارت نے سنگاپور کو 25-0 سے ہرایا. بھارت پرتیوگتا میں پہلے ہی سیمی فائنل میں جگہ پکی کر چکا ہے.
2: بھارت نے سنگاپور کے خلاف شروع سے ہی آکرامک رویہ اپنایا. بھارت کے کم سے کم 10 کھلاڑیوں نے گول کیے جن میں نوشین ناز سب سے آگے رہی. انہوں نے 8ویں 13ویں 17ویں 18ویں 40ویں 92ویں 98ویں منٹ میں گول داغ کر کل 7 گول کیے. میچ کی سروشریشٹھ کھلاڑی رہی گیتا شری نامی نے 5 گول کیے جبکہ کپتان سویٹی کجر نے 4 گول کا یوگدان دیا. پرینکا مج نے 22ویں 37ویں 53ویں منٹ میں گول داغ کر ہیٹرک بنائی. دیا 27ویں, نینسی سروہا 36ویں, شروتی کماری 40ویں, پشپا مانجھی 47ویں, رشمین کور 47ویں اور سندیپا کماری نے 91ویں منٹ میں گول کر کے اپنا اہم یوگدان دیا. بھارت نے شروعات سے ہی اپنا دبدبا بنائے رکھا. کپتان سویٹی نے دوسرے ہی منٹ میں پہلا گول داغا. نوشین نے 8ویں منٹ میں بڑھت کو 2 گنا کر دیا. اس کے بعد گیتا شری اور نوشین نے 13ویں منٹ میں 1-1 گول کر کے بھارت کی پکڑ مضبوط کر دی. بھارتی ٹیم نے اس کے بعد بھی گول کرنا جاری رکھا اور اپنی سب سے بڑی جیت میں سے ایک درج کی. پول اے میں بھارت نے ملیشیا, کوریا اور سنگاپور کو ہرا کر 9 انکوں کے ساتھ شیرش استھان حاصل کیا. کرشما رائے, اسپورٹس کین.
1: وہیں بھارتی پرش ہاکی ٹیم نے شاندار پردرشن کرتے ہوئے سیمی فائنل میں جگہ بنا لی ہے. پول اے میچ کے مقابلے میں آج بھارت نے چینی تائپے کو 13-1 سے ہرایا. بھارت نے قزاقستان, کوریا اور چینی تائپے کے خلاف جیت کے ساتھ اپنے پول میچ ختم کیے جبکہ میزبان جاپان سے اسے ہار کا سامنا کرنا پڑا. اس سے ٹیم کو 4 میچ میں 9 انک ملے. بھارت شکروار کو اپنا سیمی فائنل مقابلہ کھیلے گا. رخ کر لیتے ہیں پرتشٹھت ٹینس ٹورنامنٹ کی اور فرینچ اوپن ٹینس کے مہیلا سنگلز میں دنیا کی نمبر 1 اور 4 بار کی گرینڈ سلیم وجیتا آرینا سبالینکا آج کوارٹر فائنل میں ڈائنا سائڈر کے خلاف 3-6, 7-5, 6-0 سے ہار کر پرتیوگتا سے باہر ہو گئی. وہیں پرش سنگلز میں دوسری وریتا پراپت الیگزینڈر زوریب نے سیمی فائنل میں جگہ بنا لی ہے. الیگزینڈر نے کل رافیل جوڈر کو 7-6, 6-1, 6-3 سے ہرایا. سیمی فائنل میں زوریب کا مقابلہ مینسک سے ہوگا. آئیے جانتے ہیں کوارٹر فائنل کیسا رہا ان کا پردرشن.
3: پچھلے سال فائنل میں پہنچے زوریب کو کورٹ فلپ چیٹریئر پر پہلے سیٹ میں 19 ورشیہ اسپینش کھلاڑی نے کڑی ٹکر دی. زوریب نے 2-5 سے پچھڑنے کے بعد شاندار واپسی کی اور 2 گھنٹے 17 منٹ تک چلے مقابلے کو اپنے نام کیا. اس ٹورنامنٹ کے کوارٹر فائنل میں اور اس سیزن میں کلے کورٹ پر 19 جیت کے ساتھ سب سے آگے رہنے کے باوجود 19 ورشیہ اسپینش نے پہلے سیٹ میں سرو توڑ کر 5-2 کی بڑھت بنا لی تھی, لیکن زوریب نے اگلے 6 میں سے 5 گیم جیت کر میچ کو ٹائی بریک تک پہنچا دیا. اس کے بعد زوریب تیزی سے 3-3 کی برابری پر پہنچے اور پھر لگاتار 4 پوائنٹس جیت کر سیٹ اپنے نام کر لیا. وہاں سے زوریب پوری طرح حاوی ہو گئے. اپنی پہلی سرو پر 71% پوائنٹس جیت کر اور زوردار فور ہینڈ لگاتے ہوئے انہوں نے دوسرے سیٹ میں 1-1 کی برابری سے لگاتار 7 گیم جیتے اور 2 سیٹ کی بڑھت کے ساتھ میچ پر اپنی پکڑ مضبوط کر لی. इस साल ज्वेरेव ने यहां 5 मुकाबलों में सिर्फ एक सेट गवाया है और यानिक सिनर और नोवाक जोकोविच जैसे दिग्गज पहले ही टूर्नामेंट से बाहर हो चुके हैं, तो ज्वेरेव पहले ग्रैंड स्लैम को अपने नाम करने के प्रबल दावेदार हैं। उधर भारत के एन श्रीराम बालाजी और ब्राजील के उनके जोड़ीदार मार्सेलो डेमोलिनर पुरुष डबल्स क्वार्टर फाइनल मुकाबले में हैरी हेलियोवारा और हेनरी पैटन से 3-6, 4-6 से हारकर प्रतियोगिता से बाहर हो गए हैं। विशेष शुक्ला, स्पोर्ट्स कैन।
1: एशियाई रिले चैंपियनशिप में पुरुषों की 100 मीटर दौड़ के राष्ट्रीय रिकॉर्ड धारक गुरिंदर वीर सिंह 20 और 21 जून को चीन के सांग्यू में भारत की 29 सदस्यीय टीम की अगुवाई करेंगे। भारतीय टीम 6 रिले स्पर्धाओं में हिस्सा लेगी। एशियाई रिले चैंपियनशिप का तीसरा सत्र चंडीगढ़ में आयोजित किया जाएगा। एक रिपोर्ट।
4: होने वाली एशियाई रिले चैंपियनशिप में पुरुष और महिला वर्ग में प्रतिस्पर्धा की जाएगी। प्रतियोगिता में पुरुषों की 4x100 मीटर और 4x400 मीटर रिले तथा महिलाओं की 4x100 मीटर और 4x400 मीटर रिले स्पर्धाएं शामिल हैं। इसके अलावा भारतीय टीम मिक्स्ड 4x100 मीटर और 4x400 मीटर रिले स्पर्धाओं में भी हिस्सा लेगी। भारतीय टीम में पुरुषों के 4x400 मीटर और मिक्स्ड 4x400 मीटर रिले में तीर्थेश पी शेट्टी, अविनाश कुमार, सेतु मिश्रा, निहाल विलियम, एस संतोष, रिंस जोसेफ, सूरज अलगर राजा, मोहित कुमार, बरात श्रीधर हिस्सा लेंगे। वहीं 4x100 मीटर और मिक्स्ड 4x100 मीटर रिले में अनिमेश कुजूर, गुरिंदर वीर सिंह, हर्ष संतोष राउत, प्रणव प्रमोद गौरव, राहुल कुमार, गणेश कुमार, सेंथिल कुमार, तमिल राजू प्रतिस्पर्धा करेंगे। जबकि महिलाओं के 4x400 मीटर और मिक्स्ड 4x400 मीटर रिले में रशदीप कौर, पुअम्मा एमआर, अंसा बाबू, विजय कुमारी जी के, सलोनी नागर, नीरू पाठक, सुभा वी, गौरी नंदना चुनौती पेश करेंगी। और 4x100 मीटर मिक्स्ड 4x100 मीटर रिले में नित्या गंधे, तमन्ना, स्नेहा एसएस, सुदेशना शिवंकर, अभिनया राजराजन दमखम दिखाएंगी। आकर्षिता सिंह, स्पोर्ट्स स्कैन।
1: खेल मंत्री डॉक्टर मनसुख मांडविया ने विश्व साइकिल दिवस के अवसर पर देश की युवा पीढ़ी से साइकिल को जीवन का अभिन्न अंग बनाने की अपील की है। डॉक्टर मांडविया ने सोशल मीडिया प्लेटफॉर्म एक्स पर एक वीडियो संदेश साझा करते हुए कहा, आज देश की युवा शक्ति से साइकिल को अपने जीवन का हिस्सा बनाने की अपील की।
5: मैं देश की युवा शक्ति से एक विशेष अपील करना चाहता हूँ, साइकिलिंग को अपने जीवन का हिस्सा बनाइए। साइकिलिंग केवल एक व्यायाम या एक दिन की हॉबी नहीं, बल्कि स्वस्थ और सशक्त जीवन शैली की पहचान है। यह हमें फिट रखती है, शरीर को ऊर्जावान बनाती है और मानसिक स्वास्थ्य को भी बेहतर करती है। साइकिलिंग हमारी डेली हैबिट बननी चाहिए, क्योंकि यह हमारे स्वास्थ्य के साथ साथ पर्यावरण को सुरक्षित रखने का सबसे सस्ता, सुंदर और टिकाऊ माध्यम है।
1: डॉक्टर मांडविया ने साइकिलिंग को पर्यावरण संरक्षण का सबसे टिकाऊ माध्यम बताया और प्रधानमंत्री नरेंद्र मोदी की अपील का भी जिक्र किया।
5: जितना अधिक हम साइकिल का उपयोग करेंगे उतना ही प्रदूषण कम होगा और पेट्रोल डीजल की बचत के माध्यम से देश को भी लाभ मिलेगा। आज ग्लोबल चैलेंजेस के इस दौर में आदरणीय प्रधानमंत्री श्री मोदी जी ने भी देशवासियों से पेट्रोल डीजल वाले वाहनों पर निर्भरता कम करने का आग्रह किया है। ऐसे में साइकिलिंग एक प्रभावी और सकारात्मक समाधान बनकर सामने आती है। प्रधानमंत्री श्री मोदी जी के फिट इंडिया मूवमेंट को संडे ऑन साइकिल जैसे अभियानों ने नई गति दी है। देश भर के लाखों युवा इसमें बढ़ चढ़ कर भाग ले रहे हैं।
1: और अब बात क्रिकेट की। भारतीय कप्तान हरमनप्रीत कौर ने कहा कि उनकी टीम महिला T20 विश्व कप में अपनी अंतिम 11 को लेकर काफी स्पष्ट है और वे इससे पहले 2 अभ्यास मैच का उपयोग कुछ और संयोजन आजमाने तथा राधा यादव और भारतीय फुलमाली जैसे खिलाड़ियों को अवसर देने के लिए करेंगी। भारत महिला T20 विश्व कप पहला खिताब जीतने के लंबे इंतजार को खत्म करने की उम्मीद से इंग्लैंड पहुंचा है, लेकिन वे मेजबान इंग्लैंड से 3 मैचों की T20 अंतर्राष्ट्रीय श्रृंखला 2-1 से हार गया, जिससे ICC के इस प्रतिष्ठित टूर्नामेंट से पहले उनकी तैयारियों को झटका लगा। स्मृति मानधना ने तीसरी T20 के बाद कहा कि इंग्लैंड में सीरीज खेलना जहां हमें विश्व कप खेलना है तैयारियों के हिसाब से बहुत अच्छा है। विश्व कप में सलामी बल्लेबाजों की भूमिका बेहद अहम होगी।
6: Coming early and playing a series in England, we're going to play a World Cup definitely. In terms of the preparations, definitely extremely good to do that. But yeah, again, taking back, definitely I think me and Shefali both have a huge role to play going forward. And we'll take it in our stride again with our bowling. Again, we'll go back to the drawing board, see which options can be better. We did that before this series. Maybe we can go back again. And now I think we know that these conditions, what balls to be bowled. I think those two.